जाको राखे साईया मार सके ना कोई ए, जाको राखे साईया मार सके ना कोई अरे जाको राखे साईया मार सके ना कोई अरे बाल ना बाका कर सकेगा जो जग में